0: Thank you so much.
1: Hello, namaskar, Mokunti Mokan. You ho Hits FM 91.2.
2: Yo, hits you where it matters.
3: Namaskar, ma gayak Santosh Lama. Tapaile sundhinuhuncha Hits FM 91.2.
4: Garva office ka lagi naya safe kindai hunuhuncha. Safe matra hoina. Vishwas garna sakine suraksha rojnuhos. अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस् फायर रेजिस्टेन्ट टुल एन्ड थ्रोट रेजिस्टेन्ट तपाईँका सबैभन्दा महत्त्वपूर्ण